جی تو سامعین مکرم، حضرات گرامی قدر، اب بات میں کر رہا تھا فیاض و برکات کے حوالے سے، جمعۃ المبارک کے دن کے حوالے سے کہ خوبصورت جمعۃ المبارک کا دن ہے جو بلیسنگز کا ایک انگنت منبع لے کے ہماری زندگی میں آتا ہے، اور شکر ادا کرنی چاہیے، شکر ادا کرنا چاہیے کہ ماہ ربیع الاول میں ہمیں جمعۃ المبارک کا ببرکت دن بھی ملا ہے. اور قربان جائیں کہ جب نا خوبصورت لوگ اکٹھے ہوتے ہیں، یا خوبصورت دن آتا ہے، یا جب سرکار کی آمد ہو، یا یہ کہتے ہیں کہ سحر کا وقت تھا، معصوم کلیاں مسکراتی تھی، تو اس وقت سحر کے وقت میں، یعنی صبح کے وقت میں، ڈان جس کو آپ پہلی کرن کہتے ہیں، یا سحری کا جو وقت ہے، جب سرکار کی آمد ہوئی اس دنیا پہ، یعنی اس دنیا میں سرکار ظاہری طور پہ تشریف لے کے آئے، اور پھر قربان جائیں کہ جب ربی حبلی امتی کی وہ صدائیں فضا میں بلند ہوئی، تو پھر حضرت آمینہ نے بہت خوبصورت انداز میں سرکار کو ویلکم کیا. جتنی بھی دائیاں تھیں جو قریش مکہ کے، بنو ہاشم کے باقی بچے لینے آئی تھیں، تو انہوں نے دیکھا کہ اب سرکار کی ظاہراً کلی بھی ماڑی ہے، اور گھر میں بھی کچھ خاص اناج و دانا نہیں ہے، دنیا کی دولت و منبع نہیں ہے. تو سب نے کوشش کی کہ کرنی کترا جائیں، لیکن قربان جائیں دائی حلیمہ کی قسمت پہ کہ اس قسمت نے جاگنا تھا. جب اکثر کچھ لوگ سو جاتے ہیں تو قسمتیں جاگتی ہیں، سرکار کا خود ظہور ہوتا ہے خواب میں، یا پھر حضرت حلیمہ جیسی قسمت ہو کہ جب سرکار ان کے جو ہاتھ میں پلتے ہیں، ان کے گود میں وہ آتے ہیں، اور جب وہ گود میں آنے کے بعد دنیا کو دیکھتے ہیں، تو پھر دائی حلیمہ کی نظر سے ظاہری دنیا کو دیکھا جاتا ہے. پھر قربان جائیں کہ انگنت اور بے شمار رحمتیں بی بی دائی حلیمہ پہ بھی ہو جاتی ہیں، اور پھر وہ بھی ان بلیسنگز میں شامل ہو جاتے ہیں جس پہ پوری دنیا کا انحصار ہوتا ہے. ساری دنیا اس بلیسنگز میں شامل ہو جاتی ہے کیونکہ سرکار تشریف لا چکے تھے. پھر انگنت مصیبتیں بھی آئی، اور اس طرح بھی یہ ہوا کہ جاہلوں کا باپ آپ کے سامنے آ کے کھڑا ہو گیا، سن نہیں سکتا تھا. سننا بہت بڑی سنت ہے، اور آپ صلی اللہ علیہ وسلم پھر سب کی لاچاریاں سنتے تھے. بڑا مشہور واقعہ ہے کہ آپ صلی اللہ علیہ وسلم ایک بار عصر کی نماز کے لیے کھڑے ہو گئے، تو ایک مجذوب بڑھیا کہہ لیں، یا کہہ لیں کہ جس طرح مینٹلی ریٹارڈڈ لوگ ہوتے ہیں، اس قسم کی ایک عورت بالکل مسجد نبوی کے نکر پہ آ کے کھڑی ہوگی، اور سرکار کو آواز دے کے کہتی ہے محمد تعال، محمد میرے پاس آؤ. تو سرکار مسجد نبوی میں امامت کے لیے کھڑے ہوئے، اور آپ نے اسی وقت اشارہ کیا حضرت ابوبکر صدیق کو کہ آ کے امامت کرو، اور باہر آ کے آپ نے ان کی باتیں سننا شروع کر دی. اب وہ دنیا جہان کی عجیب، اور جن کو ہم فضول باتیں کہتے ہیں، پھر نصیر الدین نصیر صاحب جن کو آپ کہہ لیں کہ شہنشاہ گولڑا، یا بلکہ یہ کہہ لیں کہ شہنشاہ شعرا، کہ جنہوں نے اہل بیت پہ جتنی بھی منقبت لکھی، سرکار کی شان میں جتنے بھی شعر کہے، ان کو سمجھنا، اور جو انہوں نے تصوف یوز کیا اپنی شاعری میں، جو انہوں نے خاص گرامر یوز کی، جو انہوں نے لغت یوز کی، وہ آج دنیا کے کسی بھی بڑے سی بڑی بکس میں نہیں ملتی. آپ جامی کو پڑھیں تو آپ کو ملے گی، رومی کو پڑھیں تو ملے گی. اس طرح یہ جو لوگ ہوتے ہیں، یہ اپنا حصہ ڈال کے جاتے ہیں معاشرے میں سویلائزیشن کو مزید نکھارنے کے لیے. تو ایسے ہی لوگ ہمارے پاس، ہمارا سرمایہ ہے. تو پھر نصیر الدین نصیر شاہ صاحب بڑے پیارے انداز میں نا کہتے ہیں کہ جن لوگوں کو ہم پاگل کہتے ہیں نا، جن لوگوں کو ہم پاگل کہتے ہیں، جیسے وہ بڑھیا تھی، زمانہ پاگل کہتا تھا، بلکہ وہ کیا ہوتا ہے کہ وہ بیسیکلی گل کو پا چکے ہوتے ہیں، یعنی وہ بات کی گہرائی تک پہنچ چکے ہوتے ہیں. اب اگر سائنٹیفکلی آپ دیکھیں نا، تو ایک جو بہت ہی انٹیلیجنٹ، بہت ہی کیپبلٹی والا، بہت ہی ایبلٹیز والا آدمی ہے، اس کا مائنڈ 2 سے 2.5% یوز ہوتا ہے. آئنسٹائن نے اپنا مائنڈ 6.5% غالباً یوز کیا. اب جب اس سے زیادہ لوگوں کو آپ تھوڑا سا پرکھیں گے، تھوڑا سا اکاؤنٹیبلٹی کی طرف لے کے آئیں گے، تب آپ کو اس چیز کا احساس ہوگا، اس چیز کا اندازہ ہوگا کہ وہ جو اکاؤنٹیبلٹی ہے وہ صرف اور صرف آپ کی مختص ہو کے رہ جاتی ہے، دنیاوی نظر تک، دنیاوی روح تک، دنیاوی باتوں تک. لیکن جو لوگ اس مائنڈ سیٹ کو تھوڑا سا زیادہ لے چلتے ہیں، جن کا مائنڈ سیٹ 11 یا 12% یوز ہو چکا ہوتا ہے، یہ وہ لوگ
वो होते हैं जिनको हम पागल कहते हैं, जो मुआशरे के पागल होते हैं। ये वो लोग होते हैं क्योंकि हमें उनकी बात समझ नहीं आ रही होती, और जो पागल होते हैं वो गल को समझ चुके होते हैं, वो बात को समझ चुके हैं, इसलिए उन्हें पागल कहा जाता है। तो इसी तरह वो बुढ़िया गली के नुक्कर पे, यानी मस्जिद नबी के नुक्कर पे खड़े होके अस्सलाम को कहती, मोहम्मद ताल, मुझे तुमसे काम है, मैंने तुम्हें कुछ बताना है। तो कुर्बान जाएं, फुकहा लिखते हैं, रवायात में आता है, अल्लाह कबूल शिमा फरमाए, कि आप सलातुल्लाह की ज़ात अपनी मस्जिद से, यानी इमाम में जो मसला इमामत है उससे उतर के पीछे आगे हज़रत अबू बकर सिद्दीक़ को खड़ा किया, और चार घंटे गालबन, यानी मगरब की नमाज से या 3.5 घंटे या 2.5 घंटे मगरब की नमाज से कुछ देर पहले तक, जब तक वो बुढ़िया खुद बोलती रही, आप इन हमाक से उसकी बात सुनते रहे और ऐसा रिएक्ट करते रहे जैसे आप उसकी बात समझ रहे हैं और प्रॉपर कन्वर्सेशन में हिस्सा ले रहे हैं। वो बातें करती गई, वो आपको सुनाती गई, आप सुनते गए, और हज़रत उमर रज़ी अल्लाह ताला अन्हु, क्योंकि बहुत जलालत वाले थे, जब नमाज से फारिग हुए तो आपने बाहर आके देखा सरकार पसीने से शराबूर हो चुके हैं। तो पास आके जब बूढ़िया ने वो बात ख़त्म की और मा सलाम यानी अल्लाह हाफिज़ कह के अपनी राह पे चल पड़ी, तो आप सलातो सलाम हज़रत उमर की तरफ देख के मुस्कुराए। पता तो चल गया था कि उमर गुस्से में हैं, तो हज़रत उमर ने कहा कि या रसूलल्लाह, वो तो पागल है, वो तो मजजूब है, वो तो नादान है, वो तो दीवानी है, आपको क्या हो गया? आप इतनी देर धूप में, आपका जो जिस्म है वो बड़ा नाजुक है, आपकी जो जिल्द है वो बड़ी खूबसूरत है, आपके पसीने से भी खुशबू आती है, हर बंदा आपकी तारीफ़ करता है, कायनात में आपसे ज़्यादा हसीन कोई नहीं है, वह अहसन मिन कलम तरकत्तु ऐनी, वह अजमल मिन कलम तालिदिन निसाउ, खुलिकता मुबर्रा मिन कुल्ली मिन कान्ना का कद खुलिकता कमा तशाओ, के सरकार आपको हमने देखा है, आप क्यों इसकी बातें सुन रहे हैं? तो कुर्बान जाएं, सरकार ने बड़ी प्यारी बात की, कि अगर मैं नहीं सुनूंगा उमर तो इसको कौन सुनेगा, अगर मैं नहीं सुनूंगा तो इसको कौन सुनेगा। तो सरकार की बातें सुनना लोग सुनते थे, और फिर कुछ लोग ऐसे थे जिनकी बातें सरकार सुनते थे, जो भी सुनाना चाहता था सरकार सुनते थे, और यही हमारी गुड मॉर्निंग नॉटिंगम में खूबसूरत सा जो सफ़र है, इस सफ़र में आज जो स्पेशल रबी अव्वल के हवाले से स्पेशल ट्रांसमिशन में कर रहा हूँ, नासिर खान आपका मेज़बान, आपका होस्ट गुड मॉर्निंग नॉटिंगम में, उसका भी मैसेज यही है कि हर किसी की बात सरकार की सुन्नत है, वक्त निकालिए, अपने बच्चों की बात सुनिए, अपने अजीज़ो कारब की बात सुनिए। आपको बज़ाहिर ये लगता है कि किसी की अगर बात सुनेंगे तो ये फजूल बात है, या इसको टाइम लग जाएगा, या एक्स वाई जी कुछ भी, तो सुना कीजिए, सुनना बहुत प्यारी सुन्नत है, बहुत ही एक खूबसूरत सी बात है जो मैं आपके सामने रखना चाहता हूँ, गोश गुजार करना चाहता हूँ। मैं उसकी चश्मे हसी किलो से चिराग शमसो कमर जलाऊं, और उसकी जुल्फे सयाह का साया गिरा के वल लैल को सजाऊं, अली भी दे दूं, फातिमा भी दे दूं, हसन अता कर दूं, अली भी दे दूं, फातिमा भी दे दूं, हसन अता कर दूं, उस हसीन को हुसैन जैसा मैं फूल दे दूं। अल्लाह ताला की जात कह रही है कि हुसैन जैसा मैं फूल दे दूं, और अगर फिर हुसैन मांगे तो ईद वाले दिन मैं उसको अपना रसूल दे दूं। यानी ईद माद नबी पे ये जो पंचतन पाक का ये खूबसूरत सा गुलदस्ता है, ये गुलदस्ता हमारे लिए ये सारी चीज़ें लेके आता है। और सामीन, जब इन तमाम चीज़ों को आप अपने हवाले से परखते हैं या अपनी सिचुएशन में देखते हैं, तो फिर आपको डिफरेंट दुनिया नज़र आती है, आपकी रूहानियत की जो आंखें हैं वो खुलती हैं, इश्क की मनाजिल तय होती हैं, फिर आप जागना शुरू करते हैं, फिर आप लोगों को बताते हैं कि यार सुनो, सुना ऐसे जाता है, समझो समझना किसे कहते हैं, बताओ बताया कैसे जाता है। ये सारी चीज़ें आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी 63 बरस की उम्र में करके दिखाई। और सामीन, जब अल्लाह ताला की ज़ात ने आप सल्लल्लाहु अलैहि वसल्लम को इस ज़ाहिरी दुनिया से उठाया ना, क्यों? इसलिए कि कुरान पाक में नूरुल बशर का जो मुकाम था, कि नूर क्या है और बशरियत क्या है, कि एक इंसान, आप एक तज़िया करें कि आप सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में वो तमाम मुसीबतें आप सल्लल्लाहु अलैहि वसल्लम पे आई हैं जो मुसीबतें एक नॉर्मल इंसान पे आ सकती हैं, लेकिन और इतनी क्रिटिकल मुश्किलें भी आई हैं कि वो जो नॉर्मल इंसान होता है वो उन
پریشانیوں کو برداشت نہیں کر پاتا. حالانکہ اللہ تعالیٰ کی ذات خود کہتی ہے کہ میں کسی بھی انسان پہ, کسی بھی بنی نو انسان پہ اس کی ضرورت سے زیادہ اس کے کندھوں پہ بوجھ نہیں ڈالتی. مجھے پتا ہے کہ میں نے اس کو کتنی طاقت دی ہے. وہ بوجھ اٹھا سکتا ہے تو پھر ایسا بوجھ اٹھایا جاتا ہے. ہمیں وہ طاقت اللہ کی ذات نے دی. لیکن قربان جائیں, آپ صلی اللہ علیہ وسلم کی ہستی ایک ایسی ہستی ہے کہ جس نے طائف میں پتھر بھی کھائے, اور اس کے بعد جب جبرائیل آپ کے پاس آئے اور کہا کہ یا رسول اللہ, اگر آپ کہیں تو میں ان دو پہاڑوں کو آپس میں ملا نہ دوں تاکہ یہ نیست و نابود ہو جائیں, تو قربان جائیں آپ صلی اللہ علیہ وسلم کی ذات, آپ صلی اللہ علیہ وسلم کی چہرہ انور سے خون بہ رہا ہے, پاؤں خون سے بالکل نہ تر ہو چکے ہیں, یعنی جیسے پانی ہمارے جوتوں میں آ جاتا ہے, آپ صلی اللہ علیہ وسلم کا جوتا جو نالین اقدس تھے وہ بالکل سرخ ہو چکے تھے, کوئی آپشن نہیں تھی. تو قربانی آپ صلی اللہ علیہ وسلم کی ذات نے کہا کہ نہیں, جو میں جانتا ہوں وہ تم نہیں جانتے. اللہ تعالیٰ کی ذات اس کی قدرت سے وہ بہتر ہوگا کہ وہ ان میں سے میرے دین کو, قرآن پاک کو آگے لے کے جانے والے لوگ ہوں گے. اور آج آپ دیکھ لیں حرمین شریفین کے جتنے محدث ہیں وہ سب طائف سے بلانگ کرتے ہیں. شیخ عبد الرحمٰن سدیسی, جتنے بھی قبیلے ہیں جو بڑے قبائل ہیں, دوسیری قبیلہ ہے, اجمعی قبیلہ ہے, یہ سارے وہ قبیلے ہیں جو طائف سے بلانگ کرتے ہیں. اور پھر اللہ تعالیٰ کی ذات نے, آپ صلی اللہ علیہ وسلم کی ذات نے جو بشارت دی, اللہ کی ذات نے اس کو پورا کیا.

जी सामीन वेलकम बैक, रोजाना 7.1 एफएम के लाइव स्टूडियो से आपका मेजबान नासिर खान पर फिर आपके साथ खूबसूरत सी ट्रांसमिशन मिलादुन्नबी के हवाले से स्पेशल लिए आपके साथ साथ, और एक बार फिर से जनाब खूबसूरत सा कलाम आप कारी शाहिद महमूद कादरी की आवाज़ में समात फरमा रहे थे कि उनका मंगता हूँ जो मंगता नहीं होने देते, मेरे आका मुझे रुस्वा नहीं होने देते, और सरकार के दर पे जब भी कोई पड़ता है तो फिर सरकार उसको बेशुमार अदा करते हैं। सामिन इसी तरह जब इश्क में डूबी हुई रम्स कोई निकलती है या कोई एक छोटी सी कलम जुम्बश लेती है तो फिर शायर बहुत ही दर्द मंदाना कलाम लिखता है अपने महबूब के लिए, उससे जिसके साथ वो इश्क करता है, अपने माशूक के लिए। अब कुर्बान जी बड़ी ज़बरदस्त एक बात है जो मैं आपके साथ शेयर करने जा रहा हूँ। हज़रत इस्माइल की अगर कुर्बानी देखी जाए सिर्फ समझिएगा कि दोस्त और आशिक इन दो चीज़ों में फ़र्क क्या है। ये मेरा अपना नुक्ता नज़र है, अगर आप इसके साथ इत्तफाक करते हैं तो फिर मुझे मैसेज कीजिएगा 01157100971 पे। हज़रत इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला की ज़ात ने हुक्म दिया कि इब्राहिम बहुत ही खूबसूरत सी अपनी कोई चीज़ मेरी राह में कुर्बान कर। ऊँट का उन्होंने पेश किया, दुम्बे। फिर अल्लाह ताला की ज़ात ने कहा कि तू मेरा दोस्त है, मैंने कहा है कि बहुत ही प्यारी। फिर अपने बेटे की तरफ नज़र डाली हज़रत जनाब इस्माइल की तरफ, और फिर जब कहा कि ए बेटे ए मेरे साहबजादे, अल्लाह का इशारा है। तो कुर्बान जाए कि वो बेटा भी खलील का था ना, हज़रत इब्राहिम का बेटा था, कहने ने कंध कड़ियाँ दे जानी है। उन्होंने भी खूबसूरत तरीके से आगे से ये इरशाद फरमाया कि अब्बा जान आपको जो हुक्म है वो कर गुजरिए, आपको जो हुक्म है वो कर गुजरिए, आप मुझे साबर और शाकर पाएंगे। कुर्बान जाए छुरी तेज कर ली, हजरत इस्माइल को लिटा दिया और आंखों पे पट्टी बांध ली, और जब छुरी चलाई पाँव पे गरम गरम खून गिरा, आंखों से एक आंसू गिरा और एकदम पट्टी हटाई तो देखा सामने दुम्बा था और हजरत इस्माइल आपके बिल्कुल बगल में खड़े थे। अब यहाँ पे उस शाक क्या कहते हैं, यहाँ पे आशिक लोगों की क्या एक खूबसूरत सी बात होती है जो तात रसूल में इस कदर महव हो जाते हैं कि उन्हें फिर दुनिया का कोई मतलब हिस्सा याद नहीं रहता, कोई इलम याद नहीं रहता, कोई अमल याद नहीं रहता। इसलिए तो वो मैंने कहा ना कि अक्सर मैं वो शेर पढ़ता हूँ प्रोग्राम के स्टार्ट में भी पढ़ा कि ऐसोफ मदद कर दरिया का पे गिरा दे, सरकार कहें दरबान कहें उठ कहूँ उठा नहीं जाता। और फिर वो जो खूबसूरत पहलू होते हैं यही उनकी दुआ का असर था कि या रसूलल्लाह या अल्लाह मैं तेरे तमाम जितने भी इम्तहानात हैं उनमें पास हो जाता हूँ या मैं तेरा खलील हूँ, तो इसकी जो रिज़ल्ट है, इसका जो अफादियत है, इसका जो कंक्लूजन है, इसका जो इनाम है वो मुझे ये अता कर कि वो रसूल भेज जो खातमुन नबीयीन हो। तो कुर्बान जाए जब आशिकों की बात होती है तो आशिक कुछ ऐसा लिखते हैं कि हज़रत इब्राहिम, हज़रत इब्राहिम आप अल्लाह ताला के खलील बने, अल्लाह ताला के दोस्त बने, आशिक नहीं बने। बड़ी गौर करने वाली बात है, आप आशिक नहीं बने दोस्त बने। इमे गैब से पूछा गया कि मैं आशिक क्यों नहीं बना, मैं तो तेरा चाहने वाला हूं, तो शायद आगे से आवाज आई होगी कि तूने आंखों पे पट्टी बांध दी। आशिक का काम पट्टी बांधना नहीं था। अब कुर्बान जाए जब करबला आता है, ये वो मुकाम है जहाँ पे आपको हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अलैहिस्सलाम की ज़ात की जो इम्पोर्टेंस है वो समझ आएगी कि महबूब ने मुहिब को कैसे बनाया, किस तरह अपने मुहिब का हर चीज़ कंप्लीट करके अपने नूर में से नूर निकाला और फिर कड़ी निगरानी में उस नूर को रख दिया। और फिर इस नूर का करूँ क्या, अरे इस नूर के लिए मैं जहान बनाता हूँ। फिर इमाम हुसैन पाइंतन पाक आप सलातुस्सलाम के लखते जिक्र, आप सलातुस्सलाम की सबसे प्यारी चीज़ कुर्बान करने का वक्त आया। तो कुर्बान जाए बचपन से लेके करबला के दिन तक, 10 मुहर्रम की शाम तक, उस शाम गरीबा तक एक एक चीज़ बता दी। हज़रत हुसैन जब मकद के मुकाम पे पहुँचे, करबला की सरजमीन पे पहुँचे तो उन्हें इस चीज़ का पता था कि अली अकबर का लाशा कहाँ गिरना है, अली असगर को किस जगह पर तीर लगना है, कहाँ पे मेरी बेटियों की रिदाएँ छीनी जाएंगी, कहाँ पे खेमे जलाए जाएंगे, कहाँ पे मुझे ज़िबा किया जाएगा।
اور جیسا کہ میں اکثر اس پروگرام میں پہلے بھی کہہ چکا ہوں کہ وہ واحد وقت تھا کہ جب جبرائیل امین اپنے سارے پل تول کے کھڑے ہوئے تھے۔ اللہ تعالیٰ کی ذات پہلے آسمان پہ آ کے ہو سکتا ہے حسین کو دیکھ رہی ہو کہ ایک بار، صرف ایک بار وہ خلالت والا، وہ خلیل والا جملہ عطا ہو جائے، آنکھوں پہ پٹی باندھ لیں، لبوں کو جنبش دیں کہ ہمیں پانی چاہیے، ہمیں مدد و نصرت چاہیے۔ لیکن پانچ سال کی عمر سے جس بچے کو پتا ہو کہ میں نے مقتل کی طرف جانا ہے، حج کو چھوڑ کے صرف اس لیے کہ اگر ان یزیدیوں کے ناپاک جو ارادے ہیں وہ مکہ مکرمہ میں پہنچے تو قتل و غارت زیادہ ہوگا، دور لے کے گئے اور وہاں جا کے بتایا کہ ہاں یہی وہ جگہ ہے جس جگہ پہ میرا اختتام ہے، یہاں پہ اسلام زندہ ہونا ہے ہر کربلا کے بعد۔ اب سامعین، کربلا دوبارہ آ نہیں سکتا، یہ وہ عاشقوں کی بات ہے جو میں نے آپ کے گوش گزار کی کہ آپ صلی اللہ علیہ وسلم کی ذات سے عشق بیسیکلی عشق خداوندی ہے، اور عشق خداوندی بیسیکلی عشق رسول ہے، یعنی وائس ورسا۔ ایک چیز اگر آپ اس میں رکھیں دونوں طرف سے آگ برابر لگے گی، تالی دونوں ہاتھوں سے بجنی ہے۔ اگر کوئی یہ کہے نا کہ ہم عشق خداوندی حاصل کرتے ہیں ہمیں عشق رسول مل جائے گا، بہت مشکل ہے۔ یا عشق رسول لے لیں، عشق خداوندی مل جائے گی، اطاعت رسول کریں، اطاعت خداوندی مل جائے گی، بہت مشکل ہے۔ کم از کم میرے علم و فہم میں یہ بات تو نہیں آتی۔ اگر آپ کے علم و فہم میں یہ بات آ گئی تو پھر رابطہ کیجیے 0115710971 پہ، شامل ہو جائیے ہمارے ساتھ ہمارے پروگرام میں۔ نہیں جی، ایک خوبصورت سا کلام ہے میرے پاس، آستاں ہے یہ کس شاہ ذیشان کا، بہت ہی خوبصورت سے ہمارے ایک لسنر ہیں جناب عمر بھائی، یہ ان کی پسندیدہ کلام ہے۔ اس وقت ڈرائیو کرتے ہوئے اگر مجھے سن رہے ہیں تو آپ لوگوں سے گزارش ہے کہ آلویز فاسٹن یور سیٹ بیلٹس اینڈ ڈو ناٹ یوز یور موبائل فون وائل ڈرائیونگ۔ جی، امپورٹنٹ سی اناؤنسمنٹ ایک بار پھر سے سن لیجئے۔ محفل میلاد النبی منعقد ہونے جا رہی ہے جناب ایکسلسیئر نواب نوٹنگھم میں، NG5 میں، 1EL 5-7 لوٹس روڈ میں، جہاں پہ ہمارے سارے جو ایونٹس ہوتے ہیں ایکسلسی نواب میں۔ ٹائمنگ ہے جناب 6 PM آنورڈز، ڈیٹ ہے 7 September 2026، بروز سوموار، میڈیا پارٹنر فضا 97.1 FM۔ ایکسلسی نواب کی بہت ہی خوبصورت سی کاوش، اللہ تعالیٰ کی ذات ان کی یہ کاوش اپنی بارگاہ میں قبول کرے، ان کی مینجمنٹ کو مزید ترقی عطا کرے اور اس طرح کی خوبصورت محفل سجانے کی توفیق دے۔ آپ کو بتائے دیتے ہیں جناب، اس میں جو ہوسٹ ہیں، جو نقیب محفل ہیں، وہ ہیں جناب ہمارے نوٹنگھم کی شان، بہت ہی خوبصورت ہوسٹ اینکر حنین مسعود، اس کے ساتھ پاکستان کے، ملک پاکستان کے عظیم معروف صنفان مصطفیٰ قاری شاہد محمود قادری، جن کا بھی آپ کلام سماعت فرما رہے تھے، اس کے ساتھ موجود ہیں سید حسن اللہ حسینی، اس کے بعد اکس میمن، جناب حاجی یوسف، حاجی حسین یوسف، وہ بھی تشریف لا رہے ہیں، وسیم عباسی صاحب ہیں، اس کے ساتھ توفیق احمد توفیق، اور بھی جو ہمارے لوکل صنفان مصطفیٰ ہیں وہ بھی اپنی حاضری لگوائیں گے بارگاہ مصطفیٰ۔ تو جناب آپ لوگوں سے گزارش ہے کہ شامل ہو جائیے، وضو کر کے خوش و خضوع کے ساتھ تشریف لے کر آئیے 6 PM آن ورڈز، ایکسل سے نواب 5-7 لوٹس روڈ نوٹنگھم میں۔ شامل ہونے کا بہت شکریہ، پروگرام تھا جناب گڈ مارننگ نوٹنگھم۔ خوبصورت سا کلام آپ کی سماعتوں کی نظر کر رہا ہوں کہ آستاں ہیں یہ کس شاہ ذیشان کا، تو اب کوشش یہ ہے کہ یہ کلام اتنا تو چلے کہ آپ لوگ اس سے محظوظ ہوں۔ اگر یہ سارا کلام چلاؤں تو پھر کافی لمبا پروگرام ہوگا، لیکن اب میں آپ سے مزید گوش گزار نہیں کروں گا باتیں۔ ہمارے سوشل میڈیا پہ بھی یہ پروگرام ایکٹیو ہو جائے گا، یہ اس کی ویڈیو بھی ہماری ڈیفینیٹلی چھوٹا سا کلپ اس پہ اپلوڈ کریں گے ہم اپنے سوشل میڈیا پہ، آپ لوگ اناؤنسمنٹ میں آتے جائیں گے۔ اس محفل کو کامیاب کیجیے، عاشقان مصطفیٰ کو اپنے ساتھ لے کے آئیے، بہت ہی خوبصورت صنفان مصطفیٰ موجود ہوں گے۔ اور اب خوبصورت سا جو کلام ہے، آستاں ہے یہ کس شاہ ذیشان کا، پیر نصیر الدین نصیر صاحب کا یہ کلام، نصیر ملت کا کلام، اور یہ جناب اوریجنل جو پڑا ہے استاد نصرت فتح علی خان نے، ان کی موجودگی میں بیٹھ کے میں وہی ورژن پلے کر رہا ہوں۔ تو اپنے ایمان کو تازہ کیجئے، اپنے میزبان ناصر خان کو دیجئے اجازت، جمعۃ المبارک کے بابر کا دن، کل رہے گی آپ سے پھر سے ملاقات۔ اسٹے ٹیون and your host will be right back. Goodbye, Nottingham.

सी तो लिसनर्स, कैसा लगा आपको ये बड़ा खूबसूरत सा, प्यारा सा, सोलफुल सा कलाम? जैसा कि हमने पहले बात की दीनी ज़िंदगी से मुतल्लिक, सो अब ज़रा बात करते हैं दुनियावी ज़िंदगी के मुतल्लिक थोड़ी सी। जैसा कि आजकल हम बहुत सारे बिज़ी हो चुके हैं, स्टूडेंट्स को असाइनमेंट और एग्ज़ाम की टेंशन है, यंग लोगों को करियर की टेंशन है, और पेरेंट्स को घर और बच्चों की फिक्र, किसी को जॉब की टेंशन तो किसी को फ्यूचर की टेंशन, और सोशल मीडिया ने तो हमारी ज़िंदगी को बहुत ही ज़्यादा कन्फ्यूज़िंग बना दिया है। सो हम में से बहुत सारे लोग ऐसे भी एग्जिस्ट करते हैं जो कि दूसरों की हाईलाइट रील्स देखकर अपनी लाइफ को दूसरे लोगों की ज़िंदगी से कंपेयर करते हैं। एंड आई फील लाइक कि सोशल मीडिया की वजह से काफ़ी ज़्यादा प्रॉब्लम्स भी क्रिएट हो रहे हैं। एंड रिसेंटली मैंने एक न्यूज़ सुनी थी विच इज़ रियली हर्टफुल, क्योंकि न्यूज़ में ये था कि एक बच्चा था जो कि चाहता था कि उसके पेरेंट्स उससे आई थिंक सो आईफोन 15 खरीद कर दे, ऐसा ही कुछ। सो उसके पेरेंट्स ने उसे समझाने की कोशिश की कि बेटा हम अफोर्ड नहीं कर सकते तो रहने दो, कोई बात नहीं, क्या फ़र्क पड़ता है। बट उस बच्चे ने क्या किया कि उसने सुसाइड अटेम्प्ट करने की कोशिश की कि मेरे पेरेंट्स कन्विंस हो जाएंगे और वो मुझे आईफोन दिला देंगे। और जैसे ही उसके पेरेंट्स ने उससे लाइक रोकने की कोशिश की तो उस सारी सिचुएशन, उस सारे मैस में वो लोग ऊपर पहाड़ी से नीचे गिर गए। सो विच इज़ वेरी पेनफुल कि आजकल किस तरह से सोशल मीडिया ने लोगों को एक्सपोइल कर दिया है, या फिर लोगों को इस कदर इन्फ्लुएंस कर दिया है कि लोग जस्ट शो ऑफ के लिए, सोसाइटी को दिखाने के लिए कि आई हैव अ आईफोन या फिर आई हैव दिस एक्सपेंसिव थिंग, अपनी ज़िंदगी की बाजी हाथ से जाने देते हैं। इस हवाले से मेरा कहने का मतलब ये था कि हमें कभी भी अपनी ज़िंदगी को दूसरों की ज़िंदगी से कंपेयर नहीं करना चाहिए। आई नो हमें दिखने को ऐसा लगता है कि फलां के पास बहुत सारी चीज़ें हैं, हमारे पास वो तमाम तरह चीज़ें नहीं हैं, और फिर कभी कभी हम इस तमाम तरह की सिचुएशन को सोचते सोचते काफ़ी हद तक गुमराही का शिकार हो जाते हैं। हमें ऐसा लगने लगता है कि गॉड उनके साथ इतना फेवर कर रहा है, हमें क्यों नहीं इतनी फेवर ज़िंदगी में मिल रही, या फिर उसे देखो वो कोई मेहनत नहीं करता लेकिन स्टिल उसके पास बहुत सारी चीज़ें हैं, और हम जो कि दिन रात मेहनत करते हैं हम वो बेसिक चीज़ें नहीं अचीव कर पाते जो हमारा ड्रीम है। लेकिन सो बेसिकली हमारी इस गुफ्तगू का मेन मोटिव यही है कि आप कभी भी सोशल मीडिया से इन्फ्लुएंस मत हुआ करें, क्योंकि सोशल मीडिया इज़ लाइक अ फेक। सोशल मीडिया पर दिखाई जाने वाली हर चीज़ टोटली फेक होती है। वैसे आजकल जैसे कि सोशल मीडिया इतना हाइप पर है तो आप सभी ने भी देखा होगा बहुत सारे यूट्यूबर्स को डिफरेंट कंट्रीज़ के। सो मैं अक्सर औकात जब मेरे पास बहुत सारा फ्री वक्त होता है तो मैं क्या करती हूँ, डिफरेंट तरह के यूट्यूब व्लॉग्स देखती हूँ, जिसमें कोरियन व्लॉग्स, इंडियन व्लॉग्स एंड पाकिस्तानी व्लॉग्स। तो मैं भी यही सोचती हूँ कि अच्छा वाओ इनकी ज़िंदगी कितनी फैसिनेटिंग है कि ये डेली बेसिस पर उठते हैं, कहीं घूमने का प्लान कर लेते हैं, कहीं फ्रेंड्स हैंग आउट हो रहा है तो कहीं कुछ, और वो हर चीज़ को इस कदर खूबसूरती से दिखाते हैं कि वी पीपल आर फैंटिसाइजिंग कि वाओ इनकी ज़िंदगी कितनी अच्छी है, जबकि हकीकत में ऐसा बिल्कुल भी नहीं होता। उनकी ज़िंदगी भी आपकी ज़िंदगी की ही तरह होती है, जिसमें बहुत सारी स्ट्रगल होती है, बहुत सारी परेशानियाँ होती हैं और बहुत सारी टेंशनें होती हैं। लेकिन वो लोग क्या करते हैं, वो आपको जस्ट अपनी अच्छी साइड दिखाते हैं, एक ऐसी अच्छी साइड जो कि टोटली फेक होती है। सो आप कभी भी सोशल मीडिया से इन्फ्लुएंस मत हुआ करें, अपनी ज़िंदगी को दूसरों से कंपेयर मत किया करें, और आप जिस रूट पर, जिस रास्ते पर चल रहे हैं, हमेशा उसमें मेहनत करते चले जाया करें, क्योंकि इस दुनिया में कामयाब सिर्फ वही लोग होते हैं जो कि अपना आगे देखकर अपनी मंजिल की जानिब बढ़ते चले जाते हैं, वो इधर उधर नहीं देखते, वो आगे पीछे के लोगों की तरफ बिल्कुल भी ध्यान नहीं देते। और अल्लाह को भी हमेशा वही लोग अच्छे लगते हैं जो कि दूसरों से हसद नहीं करते, दूसरों से कंपैरिजन नहीं करते, बस उन्हें जिस भी चीज़ की ज़रूरत होती है वो अपने गॉड से मांगते हैं। सो आप भी अपनी ज़िंदगी का यही मोटिव बनाएं कि आप कभी भी किसी से कंपैरिजन मत करें, आप अपनी ज़िंदगी को देखें, अपनी ज़िंदगी में मेहनत करें, आप अपना 100% दें। सो ऐसा हो ही नहीं सकता कि कोई इंसान किसी चीज़ में अपना 100% इन्वेस्ट करे और उसे उस तरह का आउटपुट ना मिले। सो
سو اب ذرا بات کر لیتے ہیں ہمارے آج کے اس عہد کی جو ہم ہر فرائیڈے کو کرتے ہیں کہ کس طرح سے ہم ایک اچھا کام کریں گے تھرو آؤٹ دا ہول ویک اور کہیں نہ کہیں ایک برائی سے بچیں گے. سو آپ سبھی کے لیے جو ہمارا اس ویک کا ٹاسک ہے, یعنی کہ اس پورا ویک ہم نے جو ایک کام بالکل بھی نہیں کرنا, وہ ہے بیگ بائٹنگ. سو یہ لوگوں میں بہت ہی زیادہ کامن ہے کہ ہم کیا کرتے ہیں کہ ہم اکثر اوقات فرینڈس ہینگ آؤٹ میں جاتے ہیں, فیملی گیدرنگس میں جاتے ہیں. سو ہم کسی کے ساتھ بیٹھتے ہیں اور ہمارا موضوع گفتگو ہمیشہ دوسرے لوگ ہوتے ہیں. ہم دوسروں کے بارے میں اب برائی نہیں کہہ لو, لیکن ہم دوسروں کے متعلق بات کرتے ہیں کہ اچھا دیکھو فلاں کے پاس یہ ہے, فلاں یہ کر رہا ہے, اس کو ایسا نہیں کرنا چاہیے تھا, اینڈ بلا بلا بلا. سو آپ نے پوری کوشش کرنی ہے کہ اس آنے والے پورے ہفتے آپ نے کسی سے بھی کسی کو ڈسکس نہیں کرنا. زندگی میں بہت سارے کام ہوتے ہیں, آپ اپنے کاموں میں توجہ دیں, اپنی ایکسٹرا ہابیز میں دھیان دیں. کیا ضرورت ہے کہ ہم کسی دوسرے کو ڈسکس کریں جو کہ ہمارے گناہوں میں بھی اضافہ کرے اور ساتھ ہی ساتھ وہ غیبت میں بھی شمار ہو. سو آپ نے یہ کام اس آنے والے پورے ہفتے میں بالکل بھی نہیں کرنا. اور ایک اچھی کام یا پھر ایک اچھی بات جو ہم نے اس پورے ہفتے میں کرنی ہے وہ یہ ہے کہ اب اس پورا ہفتہ ہم نے اپنے پیرنٹس کا بہت سارا خیال رکھنا ہے, کیونکہ آئی نو کہیں نہ کہیں ہم اس قدر اپنی زندگی میں بزی ہو چکے ہیں, ڈیلی کام, یونیورسٹی, اسائنمنٹ, پروجیکٹس اور لاٹ آف تھنگس, کہ ہمارے پاس بالکل بھی وقت نہیں ہے کہ ہم اپنے پیرنٹس کو ٹائم دیں, ان سے بات چیت کریں, ان کو جانیں, ان کو سمجھیں. کیونکہ جب ہم چھوٹے ہوتے ہیں ہمارے پیرنٹس ہمارا بہت سارا خیال رکھتے ہیں, ہمیں پراپر کیئر کرتے ہیں, ہمارا دن رات ہمارے ساتھ لگاتے ہیں. لیکن جیسے ہی بچے بڑے ہو جاتے ہیں وہ یہ سمجھتے ہیں کہ وہ تو بہت زیادہ عقل مند ہیں, سمجھدار ہیں, انہیں کسی کی ایڈوائس کی بالکل بھی ضرورت نہیں. سو آئی نو آپ میں سے بھی بہت سارے لوگ ایسے ہوں گے جنہیں جب ان کے پیرنٹس کچھ ایڈوائس کرتے ہوں گے تو انہیں ایسا لگتا ہوگا کہ یہ پرانے دور کے ہیں, انہیں آج کل کے دور کے بارے میں کیا معلوم. لیکن آپ نے اس پورا ہفتہ اپنے پیرنٹس کا بہت سارا خیال رکھنا ہے, انہیں اپنے قیمتی وقت میں سے کچھ وقت نکال کر, ایسا وقت جو آپ نے ان کے ساتھ اسپینڈ کرنا ہے, ان سے بات چیت کرنی ہے, ان کا دل کا حال جاننا ہے اور ساتھ ہی ساتھ ان کی گئی نصیحتوں پر عمل کرنا ہے. سو دیئر لسنرز, یہ تھے وہ دو ٹاسک جو کہ اس آنے والے ہفتے میں ہم نے کمپلیٹ کرنی ہے. آئی ہوپ آپ کو یہ ہمارا آج کا سیگمنٹ اچھا لگا ہوگا, اور اس حوالے سے اگر آپ کا کوئی بھی کوشچن ہو, کوئی کنفیوژن ہو, یا آپ بھی اپنا کوئی موضوع گفتگو پروگرام میں شامل کرنا چاہتے ہیں تو اس کے لیے آپ ہمیں میسج کر سکتے ہیں. کس طرح سے, ایک بار پھر سے میں نمبر آپ سبھی کے لیے ریپیٹ کر دیتی ہوں, 0115710097. سو یہ نمبر نہ صرف ایک نمبر ہے بلکہ ایک رستہ ہے آپ کو مجھ سے اور مجھے آپ سے جوڑنے کا. سو اس نمبر کے تھرو کچھ آپ سے میں اپنے دل کی داستان شیئر کروں گی, اور ساتھ ہی ساتھ آپ بھی اپنے دل کا حال مجھ سے شیئر کر سکتے ہیں. ساتھ ہی ساتھ یہ بھی بتا سکتے ہیں کہ ویکینڈ جیسے کہ آنے والا ہے, سو ویکینڈ کے حوالے سے آپ کے کیا پلانس ہیں, کیا گولز ہیں, کس طرح سے آپ اپنا یہ ویکینڈ اسپینڈ کرنے والے ہیں, یا اگر آپ کو کوئی بھی ٹپ چاہیے کسی بھی حوالے سے, سو ڈو لیٹ می نو. سو دیئر لسنرز, اس پروگرام میں وقت ہوا ہے مزید ایک عدد خوبصورت سے پیارے سے کلام کو ایڈ کرنے کا. سو آئیے لے کر سنتے ہیں آپدہ پروین صاحبہ کی آواز میں یہ خوبصورت سا کلام. یہ کلام پرسنلی میرے دل کے بہت ہی زیادہ قریب ہے, تو سنتے ہیں یہ کلام اور کلام کے اس پار پھر گفتگو کا سلسلہ جاری کریں گے.